0: اور خوبصورت رستے اسلام، عیسائیت، یہودی، پارسی. پر کئی دفعہ منوکھ دی اپنی عادت ہوندی ہے ونگے ٹیڑے رستے تے چلنا. کدی کدی شاہراہ تے چلن والے اکتا جاندے نے منزل نو دور سمجھ کے، تو ونگا ٹیڑا چلن لگ پیندے نے اور ونگا ٹیڑا چل کے بھٹک جاندے نے، پر قدماں دے نشان تے بن جاندے نے انہاں دے. انہاں دے قدماں دے نشاناں دے اتے دنیا ہور چلن لگ پیندی ہے، اور اس طرح ونگے ٹیڑے رستے بن جاندے نے. وہ پہنچ دے کدرے بھی نہیں، صحرا دے چی بھٹکا کے رکھ دیندے نے. اس طرح دے مارگ اسلام دے چ بنے، اس طرح دے مارگ یہودیاں تے عیسائیاں دے چ بنے، اس طرح دے مارگ ہندو مت، سناتن مت، جین مت، بودھ مت تے سکھ مت دے چ بنے. نکلے چھوٹے چھوٹے رستے، پر اے کسے دی بے ڈنگی چال نے شاہرا نو چھڈیا اور ایک پاسے بھٹکیا. وہ دے قدماں دے نشان، بھٹکن دے نشان زمین تے رہ گئے، اور انہی نشانیاں نو کئیاں نے مارگ سمجھ کے چلنا شروع کیتا، تو بھٹکے ہوئے رستیاں دے تھے چلن والے بھٹک گئے. شاہرا اج وی اسی دیکھدے ہاں انہاں تے کوئی بہت بھیڑ نہیں ہے. بقول بھگت کبیر، جہے مارگ پنڈت گئے پاچھے پری بہیر، اک اوگھٹ گھاٹی رام کی تیں چڑھ رہے ہو کبیر. جس رستے تے چتر چڑاک منک چل پے بڑی بھیڑ چل پئی. تارک ایک بندہ ترک کرن والا جیسے رستے چ اوگڑ گھاٹی آئی پہاڑ آیا، انہیں کنارہ کشی کی تھی اور کنارہ کشی کر دیا ہی بھٹک گیا. اور اے پہاڑ جنہاں نے عبور نہیں کرنا سی انہاں نے یہ بھٹکن چنگی لگی، تو اس دے پچھے چلن والے بھی بھٹکے، اور اس طرح دے بھٹکن والے دے کر کے چلن کر کے رستے بنے. یہ بھٹکے ہوئے رستے قریباً قریباً ساری دنیا دے جو ہے موجود نے، جنہاں دے تے چل کے منک پربھو تک تے نہیں پہنچتا، بھگوان تک تے نہیں پہنچتا، پر ہاں رستیاں دے بھٹک کے رہ جاندا ہے. اور اے صاف دکھائی دیندا ہے. اس واسطے ایک عالم نو کہنا پیا، منزل پہ چلنے والے منزل پہ جا لگے، راہیں بدلنے والوں کی راہوں میں کٹ گئی. جتھے راستہ کٹھن دکھائی دے وے منک اتھے راستہ بدلن دی جو ہے کوشش کردا ہے، تے پربھو دا مارگ میدانی رستہ نہیں ہے، پہاڑی رستہ ہے. اک او گھٹ گھاٹی رام کی تہی چڑھ رہے ہو کبیر، اسے نو رویداس کہندے نے، گھٹ او گھٹ ڈونگر گھنا اک نرگن بیل ہمار، رمئیے سے اک بینتی میری پونجی راکھ موڑار. او گھٹ گھاٹ اس نو کہندے نے جس دے تے چڑھنا بہت کٹھن ہوئے، جس تو لنگنا بہت کٹھن ہوئے اور چڑھائیاں تے دم پھل جائے. اس طرح دا ہی پری پورن پرماتما دا مارگ ہے، کیونکہ سرت نو بلندیاں تے لے جانا ہے، اونچائیاں تے لے جانا ہے. انہاں اونچائیاں تو جو بھی گھبراندے نے رستہ بدل دے نے، اور پہلی دفعہ جو رستہ بدلدا ہے وہ بھٹکا ہوا انسان وہ دے قدماں دے نشان پکے رستے بنا دے نے، اور اس ایک دے بھٹکن کر کے بڑی دنیا بھٹک دی ہے. اور اس طرح دی بھٹکن قریباً قریباً سارے جگت دے جو ہے موجود ہے. دھن گرو نانک دیو جی مہاراج کہندے نے، یہی میری گھوڑے دی اسواری ہے، یہی سونے دی کاٹھی ہے، ہے پربھو جڑا میں تیرے رستے نو جان لیا، تیرے مارگ نو جان لیا. گھوڑے پاکھر سوئے نے ساکھت بوجھن تیری واڑ، میں جان لیا تیرا رستہ کی ہے. اس دا رستہ کی ہے، جپو تا ایکو ناما اور نرافل کاما. دھن گرو نانک دیو جی مہاراج کہندے نے، تیرا نام جپنا ہی تیرے راہ تے چلنا ہے، تیرے مارگ تے چلنا ہے، باقی سب بھٹکنا ہے. نام بنا جیتا بیوہار جو مرتک متھیا سنگار، نانک کے گھر کیول نام. ستگرو دیو جی مہاراج کہندے نے، ساڈے گھر وچ تے کیول نام دا ہی جپ ہے، اور کچھ بھی نہیں. اور یہی ایک مارگ ہے، یہی ایک صحیح مارگ ہے، باقی ساری دی ساری جو ہے بھٹکنا ہے. او دے رستے نو بجھنا کی ہے، او دے نام نو جپنا، اور نام جپن دے وچ پورا بھروسہ ہونا کہ پرماتما تک پہنچن دا یہی مارگ ہے، یہی رستہ ہے. تو صاحب کہندے نے، جڑا تیرے رستے نو جان لیا، تیرے واٹ نو سمجھ لیا، بس یہی ساڈے واسطے گھوڑیاں دی اسواری ہے. گھوڑے پاکھر سوئے نے ساکھت بوجھن تیری واٹ، तरकस तीर कमान सांग तेग मन गुणधात। हे परिपूर्ण परमात्मा, तेरे अनंत गुणा नु जो धारण कर लिया है, एही साडे कोल भत्था है, उस देश तीर ने, एही साडे कोल कमान है, और एही तेग बंद जिस देश तलवार रखी दिए, उनु कहने तेग बंद गात्रा, एही साडे कोल ओ गात्रा है, और एही साडे कोल तलवार है, केड़ा जो तेरे गुण साडे कोल ने, ए जो ज्ञान आ गया है, ए जो शील आ गया है, ए जो संजम आ गया है, ए जो प्रेम आ गया है, ए जो समदृष्टि आ गई है, ए जो हृदय निर्वैर हो गया है, निर्भय हो गया है, यही ते साडे शस्त्र ने। धन गुरु अर्जन देव जी महाराज भी इसका बड़े सुंदर ढंग नाल जिक्र करते ने। आम कहा जाता है अवतारी पुरुषां कोल कुछ ना कुछ शस्त्र रहे ने। मुहम्मद साहब दे हथ दे तलवार सी। अपने देश नूं देखिए, श्री राम दे कोल धनुषबाण सी। द्वापर युग दे अवतारी पुरुष श्री कृष्ण जी कोल सुदर्शन चक्र सी। किसी तारकिक ने गुरु अर्जन देव जी महाराज नूं कह दिता, तुसी पंजवें गुरु नानक, गुरु नानक दी गद्दी दे वारस, कलयुग दे अवतारी पुरुष, थोड़े कोल कोई शस्त्र नहीं है। तो महाराज कहण लगे, है वेखो, गरीबी गदा हमारी, खन्ना सगल रेण छारी, इस आगे टिके न को विकारी, गुरु पूरे ए गल सारी। साडे कोल गदा है गरीबी दी, विनम्रता दी, निर्माणता दी। साडे कोल खंडा भी है दुधारी, केड़ा जो सारियां दे चरणां दी खाक बन गए, हर एक दे पैरां दे थल्ले हो गए। सानू किसे दे सिर दे उपर बैठण दा शौक नहीं, सानू ते कदमां दे बैठण दा शौक है, सानू ते चरणां दे थल्ले बैठण दा शौक है। चोटी दे धार्मिक मनुख दी चाहत आउंदी है सारियां दे कदमां दे थल्ले बैठना है। चोटी दे राज नीचक दी इह चाहत आउंदी है कि सारियां दे सिर ते बैठना है। राजनीति सिर ते बैठना है, धर्म नीति कदमां दे जो है बैठना है। तो महाराज कहंदे ने, ए जो सारे गुण तेरे प्राप्त हो गए ने, ए साडे कोल शस्त्र ने। और गुरु अर्जन देव जी महाराज कहंदे ने, विनम्रता साडे कोल गदा है, सारियां दे चरणां दी जो खाक बन गया ए साडे कोल खंडा है। तरकस तीर कमान सांग तेग बंद गुण धात, वाजा नेजा पत स्यों प्रगट, करम तेरा मेरी जात। साडी इज्जत, साडी मान मर्यादा, साडी जात, साडी पात एक ही है, तेरी बख्शिश। ए जो तेरी रहमत हो गई है, ए जो तेरी बख्शिश है, तेरी बख्शिश ही साडी जात है, तेरी बख्शिश ही साडी इज्जत है, तेरी बख्शिश ही साडी मान मर्यादा है। बाबा होर चढ़ना खुशी खुआर, जित चढ़िए तन पीड़िए, मन में चले विकार, होर असवारियां होर मनोरंजन दे साधन। साहिब कहंदे ने, हे सियाणे मनुख, सब खुआरियां नूं जन्म देंदे ने, सब दुख संताप नूं जो है जन्म देंदे ने, मन विकारी हो जांदा है, तन रोगी हो जांदा है। ऐसे मनोरंजना नूं इक पासे करना है, ऐसियां असवारियां नूं इक पासे करना है। बाबा होर चढ़ना खुशी खुआर, जित चढ़िए तन पीड़िए, मन में चले विकार।
1: घर मंदर खुशी नाम की, नदर तेरी परवार, हुक्म सोई तुद भावसी, होर आखण बहुत अपारे, नानक सच्चा पात साओ, पूछ न सकरे बिचारे। बाबा होर सोना खुशी खुआरे, जित

اللہ کو دبانا تو ممکن ہے مگر بدلتے وقت کی رفتار کون روکے گا؟ فصیلے آتش و آہن بہت بلند سہی، پاویں اگ دیاں لپٹاں اچیاں نے، مگر حیات کی للکار کون روکے گا؟ میرے خیالوں کی پرواز روکنے والوں، میرے ہر گوبند کی تلوار کون روکے گا؟ کسے کول طاقت ہے وہ دی تلوار سامنے کھلو جائے؟ گرو ارجن دیو نو تتی توی تے بٹھان تو بعد کہن لگے حویلی وچ لے کے گئے نے۔ بھائی گرداس نے اپنی پوڑی اندر ایک شردا دی فل پیٹ کیتے نے گرو ارجن دیو نو، پاویں انہوں نے رمز بھرے وچن کہے نے، کہندے نے ساد سنگت آؤ اس گرو ارجن دیو تو قربان جائیے جس پاروپکاری گرو نے تانو گرو گرنتھ صاحب ورگا ست گرو دتا، جس پاروپکاری نے تانو ہرمندر صاحب ورگا کیندری استھان دتا، جس پاروپکاری نے تواڈی جھولی دے اندر کیرتن دی داد پا دتی۔ بھائی گرداس کہندا ہے میرے گرو ارجن دیو جی، اج میں تکنا وا جدو تیرے جیون نو تیری پریت تا نبھ گئی۔ حضور نے بانی وچ وی بچن کیتا ہے نا، کہن لگے سیوک کی اوڑک نبھ گئی پریت، جیوت صاحب سیویو اپنا چلتا ہے راکھیو چیت، جوندے وی چیتے کیتا تردیاں وی پریت نبھ گئی۔ تے واقعی میرے صاحب جی جڑے تسی بچن کہے رتے سہی، جے مکھ نہ مڑن جنی سنجھاتا سائیں، چڑکڑ پمدے کچے برگی جنا تار نہ آئی، جڑے بچن تسی کہے اگاں کو تراز پچھاں پیر نہ موڑڑا، نانک سج اوے ہاوار بوڑ نہ ہووی جن مڑا، جڑے تسی بانی وچے بچن کہہ کے گئے کہ پہلا مرن قبول جیون کی چھڈ آس، خو سبنا کی رینکا تو آؤ ہمارے پاس، جڑے بچن صاحب جی تسی کہنے انہاں نوں کر دکھایا۔ بھائی گرداس نے بڑے پیارے بچن کہے، کہندا گرو ارجن دیو دی پریت اس طرح نب گئی جویں مچھی پانی وچوں پکڑ وی لئی جائے تے اونوں اگ تے رکھ کے کوئی پن وی دے، پر کہن لگے اگ نال سڑی کوئی مچھی وی پانی دی انتظار تے پانی نوں آوازاں پئی دیندی اے، میرے داتیا تیری اوڑک پریت اس طرح نب گئی جویں مچھی دی پانی نال نب گئی اے۔ دوجا پرمان دتا تینوں شبد بھلیا نہیں، جویں کنڈے کھیڑے دی آواز ہے تے مرگ اس آواز دے سامنے جاندا ہے، پاویں مرگ نو تیر نال شکاری ون دیندا ہے، او موت نو قبول کردا ہے پر شبد نو کدی چھڑ، تو اپنے سدھانت نو چھڈیا نہیں، تو اے دے تیر نو برداشت کیتا۔ او نتیجا پرمان دتا دیوا بلدا ہے، پتنگا کنی دور تو ہوندا ہے، اپنے آپ نو اگ وچ لیڑ کر دیندا ہے۔ گرو ارجن دیو جی تسی پتنگے دی طرح اپنے آپ نو قربان کر دیتا۔ چوتھا پرمان دیتا کہن لگے داتیاں کہ اج تکنے پئے ہاں، جیڑی انتلی رات سی اخیرلی بڑی کشت دائک سی۔ بھائی ویر سنگھ لکھدا ہے آخدا کلم ہر دل کمبدا پیا ہے، کلم تھڑکدی پئی ہے، کہندا سچ پوچھو میں اینا کچھ لکھ چلیا وا پر گرو ارجن دیو جی تیرے تسیے میری قلم جدو لکھن لگ دی تے تھڑک تھڑک کے زمین تے ڈگ دی۔ او کہندے جڑی انتلی رات سی اینی کشت بھری ہے، گرو ارجن دیو مہاراج اس پیارے دے شکر بھی جڑے نے، کہندے نے ستگرو تو اس طرح رات بتیت کیتی جویں پورا کمل دے پھل وچ بنیا پیا ہے، ساری رات او سمپٹ ڈبے وچ بجدا ہے۔ ستگرو گرو ارجن دیو جی تسی پورے دی طرح پریتم دی یاد وچ ٹکے رہے، جڑے اخیر دے بچن کہے ستگرو مچھی دی طرح، ہرن دی طرح، پتنگے دی طرح، پورے دی طرح اخیر دی گل کئی ببیا جدو پکاردا ہے، جنی دیر تک او دی آواز نکلدی ہے او پیا پیا دی رت لائی جاندا ہے۔ میرے گرو ارجن دیو جی تسی انتلے سمے تک جڑے سکھ تیرے نیڑے سن تو انہاں نوں پپیا بن کے شبد دا اپدیش دیندا رہیا۔ بھائی صاحب بھائی گرداس نے شردا پیٹ کردیا اے بچن کہے رہندے گر دریاؤ وچ، مین کلین ہیت نربانی کلین در تے کل مچھی دی کل دی طرح تیرا پیار نبھ گیا، رہندے گر دریاؤ وچ مین کلین ہیت نربانی
दर्शन देख पतंग ज्यो ज्योति अंदर ज्योत समाणी शब्द सुरत लिव मिर्ग ज्यो पीड़ पई चित अवर न आनी। ते फिर नाल ओ कहिंदे ने चरण कमल मिल भवर ज्यो सुख संपत विच रहन विहानी गुर उपदेश ना विसरै बाबीए ज्यो आंख वखाणी गुरमुख सुख पल प्रेम रस सहज समाध साध संग जानी। ते भाई साहब कहिंदे ने गुर अर्जन विदो कुरबानी मैं गुरु अर्जन देव तो कुर्बान जाना मैं संखेप अर्ज करा सतगुरु दूसरे दिन जदो ए तत्ती तवी ते बैठे ने रावी दे किनारे लिया गए ज्ञानी ज्ञान सिंह लिखदा है विद्वान सिख लिखदे ने सतगुरु ने भाई प्राणी दी टेक लई रावी दे किनारे ते आए ने ते साहब दे चरण धोते ने भाई प्राणे ने गुरदेव दे जदो शरीर नू तकदा है ते पता नहीं भाई प्राणा पंजा सिखां दियां अखां नीर नल भिजियां पईयां ने ते जदों कुछ बोलन लगदे ने ते मेरा गुरु अर्जन देव कहिंदा जे बोलना ते मेरे नाल बोलो कि आपे हर इक रंग है आपे बहुरंगी ज्योतिष भावै नानका साई गल चंगी। उलामा ना दियो इको गल कहो कि ज्योतुद भावै साई भली कार तू सदा सलामत निरंकार। जे बोलना चाहते हो ते बोलो तेरा किया मीठा लागै हर नाम पदार्थ नानक मांगै। सतगुरु ने इथे फिर जपजी साहब दा पाठ कीता है सिख विद्वाना दे मुताबिक जपजी साहब दा पाठ करन तो बाद हजूर उस प्यारे दे चरणा विच लीन हो गए सूरज किरण मिले जल का जल कुआ राम ज्योति ज्योत रली संपूर्ण सिया राम ज्यो जल में जल आए खटाना त्यो ज्योति संग ज्योत समाना। गुरु अर्जन देव महाराज उन्हां दी शहादत ने एक नवा रंग लैके आंदा ते जदो भट्टा नूं पुछिए कि अज गुरु अर्जन देव दा शहीदी देने तुसी ता गुरु दे कोल रहे हो दसो खां गुरु की उपमा। पहली गल सत्ते बलवंड ने कही कह लगे साडी जिंदगी दा तजर्बा ही असी एक वरी गुरु अर्जन देव तो विछड़ गए सां सारी जिंदगी ठोकरा खांदे रहे जिन्नी देर तक गुरु अर्जन देव ने अपने बना नहीं लिया सूरज चढ़दे तो लैके लैंदे तक सारी धरती नूं घोख ली। गुरु अर्जन वर्गा कोई पातशाह नहीं हो गुरु अर्जन देव दे दर नूं छड़ के जाई ना। क्या सी उगवणो तै आत्मणो चौ चक्की कीन लोवा जिन्नी गुरु ना सोवेओ मन मुखा पया मोवा दुनी चौनी करा मात सच्चे का सच्चा ढोवा। सच्चे वाहगुरु दा तो भई गुरु अर्जन देव तेनू जदो भट्टा नूं पुछया कि गुरु अर्जन देव नूं किवें याद करिए उन्होंने तो अंदर दी पीड़ा प्रगट कर दिती कह लगे जब लो नी भाग ललार उदय तब लो भरमते फिरते बहुतायो कल घोर समुद्र में बूढ़त थे कब हूं मिट है नहीं रे पछतायो तत् विचार यह मथुरा। कह लगे मैं तत् दी गल कहना पिया वा तत् विचार यह मथुरा जगतारन को अवतार बनायो जपियो जिन अर्जन देव गुरु फिर संकट जोन गर्भ न आयो। भट्ट ने अगला बचन किया कह लगे जग और न जय महातम में अवतार उजागर आन कियो तिनके दू कोटक दूर गए मथुरा जिन अमृत नाम पियो। कह लगे आज जे गुरु अर्जन देव दा शहीदी दे मनान लगा ना ए पदत ते मत चूकै रे मन एदे अर्थ ने इस सिद्धांत तो किते थिड़क ना जाई केड़े तो। कह लगे ए पदत ते मत चूकै रे मन भेद विभेद ना जान पियो किते गुरु अर्जन देव ते रब विच अंतर ना समझ लई ए पदत ते मत चूकै रे मन भेद विभेद ना जान पियो पर तच हृदय गुरु अर्जन के हर पूर्ण ब्रह्म निवास लियो। आओ प्यारियो उस गुरु अर्जन देव ने अपने आप नूं कुर्बान करके सिक्खी विच एक नवी रूह फूक दिती प्यारियो नवा रंग लियांदा। गुरु अर्जन देव कृपा करन सानू भी अपने चरण शरण अपने चरणा विच टिका बख्शन ना दी दात बख्श के दाता निवाज दे। इनियां को बेनतियां जी प्रवान करनियां जी। वाहिगुरु जी का खालसा।